0: सुबह के 7 बजे हैं। अस्सलाम वालेकुम। आज बुध है, सफर की 28 और अगस्त की 12 तारीख। ये रेडियो पाकिस्तान है। आसफा महफूज से खबरें सुनिए। अहम खबरों का खुलासा। सदर और वज़ीर आज़म ने जदीद और मेयारी तालीम के जरिए नौजवानों को बाएख्तियार बनाने के हुकूमती अज़्म का इजहार किया है। पाकिस्तान और आज़रबाईजान ने खुसूसन दिफा और हवाबाजी के शोबों में दो तरफा तआवुन को मजीद फरोग देने का अज़्म जाहिर किया है। मनसूबा बंदी के वजीर ने कहा है कि पाकिस्तान के पैदावारी शोबों को बरामदात में इजाफे का मुहरिक बनाना हुकूमत की अव्वलीन तरजीह है। पाकिस्तान और बेलारूस के दरमियान तिजारत और इक्तिसादी तआवुन के बारे में मुश्तरका वजारती कमीशन का नवा इजलास आज इस्लामाबाद में होगा। अक़्वामे मुत्तहिदा में पाकिस्तान ने सलामती काउंसिल पर जोर दिया है कि वो गजा में इसराइली जारहियत रोकने के लिए अपना किरदार अदा करे। मुल्तान क्रिकेट स्टेडियम में नेशनल चैंपियंस कप 2026 के एक मैच में पाकिस्तान ग्रीन्स ने पाकिस्तान वाइट्स को हरा दिया। और अब खबरों की तफसील। सदर आसिफ अली जरदारी और वज़ीर आज़म मोहम्मद शहबाज शरीफ ने कहा है कि हुकूमत मौजूदा दौर के तकाज़ों के मुताबिक जदीद और मियारी तालीम के जरिए नौजवानों को बाएख्तियार बनाने के लिए पुरअज़्म है। आज मनाए जाने वाले आलमी यौम नौजवानान के मौके पर अपने अलग अलग पैगामात में उन्होंने कहा कि मुल्क की पायदार तरक्की और रोशन मुस्तकबिल का नौजवानों की सलाहियतों में इजाफे से गहरा ताल्लुक है। सदर और वज़ीर आज़म ने कहा कि तमाम दस्तयाब कौमी वसाइल के मौसर इस्तेमाल के जरिए नौजवानों की जिस्मानी और जहनी नशोनुमा को बेहतरीन अंदाज में यकीनी बनाना हुकूमत की अहम तरजीहात में शामिल है। सदर आसिफ अली जरदारी ने ऐवान सदर इस्लामाबाद में एक खसूसी तकरीब में कमांडर नेशनल स्ट्रेटेजी कमांड जनरल सैयद आसिम रजा को निशान इम्तियाज मिलिट्री अता किया। ये आला एजाज पाकिस्तान के दिफा और सलामती के लिए उनकी नुमाया खिदमात बेहतरीन पेशा वराना सलाहियतों और काबिल कदर खिदमात के एतराफ में दिया गया है। वज़ीर आज़म शहबाज शरीफ, चेयरमैन सेनेट सैयद यूसुफ रजा गिलानी, नायब वज़ीर आज़म इसहाक डार, बड़ी फौज के सरबरा और चीफ ऑफ डिफेंस फोर्सेज फील्ड मार्शल सैयद आसिम मुनीर, पाक बहरिया के सरबरा एडमिरल नवीद अशरफ, पाक फजाइया के सरबरा एयर चीफ मार्शल जहीर अहमद बाबर सिद्धू, वफाकी काबीना और पार्लियामेंट के अरकान और सिफारती बरादरी के नुमाइंदों ने तकरीब में शिरकत की। तकरीब के बाद कमांडर नेशनल स्ट्रेटेजिक कमांड जनरल सैयद आसिम रजा ने सदर आसिफ अली जरदारी से मुलाकात की। सदर ने उनकी मुस्तकबिल में जिम्मेदारियों के लिए नेक ख्वाहिशात का इजहार किया। पाकिस्तान और इंडोनेशिया ने अहम तरजीही शोबों में दो तरफा तआवुन को मजीद मुस्तहकम बनाने के अज़्म का अयादा करते हुए करीबी रवाबित बरकरार रखने की अहमियत पर जोर दिया है। ये बात नायब वज़ीर आज़म और वज़ीर खारजा इसहाक डार और इंडोनेशिया के वज़ीर खारजा सोगियुनियो के दरमियान टेलीफोन पर गुफ्तगू के दौरान हुई। दोनों रहनुमाओं ने दो तरफा ताल्लुकात और इलाकाई और आलमी सूरत हाल समेत अमरीका और ईरान के दरमियान जारी राब्तों से मुतालिक बदलती हुई सूरत हाल पर तबादला ख्याल किया। पाकिस्तान और आज़रबाईजान ने खसूसन दिफा और हवाबाजी के शोबों में दो तरफा तआवुन को मजीद फरोग देने के अज़्म का अयादा किया है। ये अज़्म वज़ीर दिफा ख्वाजा मोहम्मद आसिफ और पाकिस्तान में आज़रबाईजान के सुबकदोश होने वाले सफीर खिजर फरहाद दोफ के दरमियान इस्लामाबाद में होने वाली एक मुलाकात में दोहराया गया। वफाकी वजीर ने उनकी सिफारती मुद्दत के दौरान पाकिस्तान और आज़रबाईजान के दरमियान ताल्लुकात को मजबूत बनाने के लिए सफीर की खिदमात को सराहा। मनसूबा बंदी के वजीर हसन इकबाल ने कहा है कि पाकिस्तान के पैदावारी शोबों को बरामदात में इजाफे का मुहरिक बनाना हुकूमत की अव्वलीन तरजीह है। उन्होंने ये बात इस्लामाबाद में इक्तिसादी उमूर के सीनियर मुशीर प्रेस सिनडोंग शेंग की ज़ेर क़यादत चीनी वफ्द के साथ एक मुलाकात में कही। वफाकी वजीर ने उम्मीद जाहिर की कि सी पैक टू मनसूबा कारोबारी इदारों के दरमियान वसी तआवुन के जरिए पाकिस्तान के ज़रई और सनअती शोबों को जदीद बनाने के अपने अहदाफ हासिल करेगा। फरीकिया ने तरक्की के लिए तआवुन को मजीद गहरा करने, मुफीद बाहमी इश्तराक के फरोग और सी पैक टू मनसूबे को आला मियारी तरक्की और मुश्तरका खुशहाली के अहम जरिए के तौर पर आगे बढ़ाने के लिए मिलकर काम करने पर आमादगी का इजहार किया। یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ پاکستان اور یورپی یونین نے جمہوری اقدار، قانون کی حکمرانی اور انسانی حقوق کے تحفظ کو مشترکہ ترجیحات کے طور پر اہم قرار دیتے ہوئے باہمی تعاون اور روابط کو مزید مستحکم بنانے کی اہمیت کا اعادہ کیا ہے۔ وزیر قانون اعظم نذیر تارر اور یورپی پارلیمنٹ کے رکن آندرے دوستال کے درمیان یہ اتفاق رائے اسلام آباد میں ایک ملاقات میں ہوا۔ ملاقات کے دوران فریقین نے پاکستان اور یورپی یونین کے درمیان مثبت اور تعمیری تعلقات کو مزید مضبوط بنانے اور پارلیمانی روابط کو فروغ دینے کی اہمیت پر تبادلہ خیال کیا۔ وفاقی وزیر نے کہا کہ پاکستان جمہوری اقدار، آئینی نظام، قانونی حکمرانی اور انسانی حقوق کے تحفظ کو انتہائی اہمیت دیتا ہے۔ آندرے دوستال نے آئینی اور قانونی امور کے شعبوں میں وفاقی وزیر کی کوششوں اور اقدامات کو سراہا۔ پاکستان اور بیلاروس کے درمیان تجارت اور اقتصادی تعاون کے بارے میں مشترکہ وزارتی کمیشن کا نواں اجلاس آج اسلام آباد میں ہوگا۔ وزیر توانائی جیانس ماروز کی قیادت میں بیلاروس کا 18 رکنی اعلی سطح کا ایک وفد اسلام آباد پہنچ گیا ہے۔ وفاقی وزیر تجارت جام کمال خان اور جیانس ماروز اور وزارتی کمیشن کے اجلاس کی مشترکہ صدارت کریں گے۔ بحری امور کے وزیر محمد جنید انوار چودھری نے کہا ہے کہ سمندری سیاحت پاکستان کی سمندری معیشت کی ترقی کے لیے اہم محرک بن سکتی ہے۔ اسلام آباد میں ساحلی تفریحی کروز سروس کے افتتاح کے موقع پر ایک تقریب سے خطاب کرتے ہوئے وفاقی وزیر نے کہا کہ حکومت بندرگاہوں کے بنیادی ڈھانچے، نقل و حمل، سیاحت اور سمندر سے متعلق دیگر معاشی سرگرمیوں کو وسعت دے کر کراچی کو جدید بحری مرکز بنانے کے لیے کام کر رہی ہے۔ وزیر نے کہا کہ کروز سروس کا آغاز ملکی اور غیر ملکی سیاحوں کے لیے ساحلی علاقوں تک تفریحی رسائی میں مدد دے سکتا ہے، جبکہ اسے نقل و حمل، تفریح اور سیاحت سے متعلق دیگر کاروباری سرگرمیوں میں سرمایہ کاری کو بھی فروغ ملے گا۔ اقوام متحدہ میں پاکستان نے سلامتی کونسل پر زور دیا ہے کہ وہ غزہ میں جاری اسرائیلی جارحیت روکنے کے لیے اپنا کردار ادا کرے۔ اقوام متحدہ میں پاکستان کے مستقل نمائندے عاصم افتخار احمد نے مشرق وسطی کی صورتحال پر سلامتی کونسل کے ہنگامی اجلاس سے خطاب کرتے ہوئے کہا کہ فلسطینی صدر کی درخواست پر فلسطینی عوام کو بین الاقوامی تحفظ فراہم کیا جانا چاہیے۔ انہوں نے کہا کہ اسرائیل کی مسلسل فوجی کارروائیوں اور قیام امن کو مسترد کرنا سفارتی عمل کو نقصان پہنچانے اور امن کے امکانات کو خطرے میں ڈالنے کا سبب بن سکتا ہے۔ حکومت نے آج کے لیے پیٹرولیم مصنوعات کی قیمتوں میں رد و بدل کیا ہے۔ وزارت توانائی کے مطابق پیٹرول کی قیمت میں 1.70 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد اس کی قیمت 325.92 روپے فی لیٹر ہو گئی ہے۔ ہائی اسپیڈ ڈیزل کی قیمت میں 1.39 روپے فی لیٹر اضافہ کیا گیا ہے، جس کے بعد اس کی قیمت 382.25 روپے فی لیٹر ہو گئی ہے۔ مغربی کولمبیا میں 7.4 شدت کے زلزلے سے ہلاکتوں کی تعداد بڑھ کر 250 ہو گئی ہے۔ منہدم عمارتوں اور تباہ شدہ مکانات کے ملبے تلے زندہ بچ جانے والے افراد کو نکالنے کے لیے امدادی ٹیموں کی کارروائیاں جاری ہیں۔ ملتان کرکٹ سٹیڈیم میں جاری نیشنل چیمپئنز کپ 2026 کے ایک میچ میں پاکستان گرینز نے پاکستان وائٹس کو ہرا دیا۔ پاکستان وائٹس نے پہلے کھیلتے ہوئے جیت کے لیے 277 رنز کا ہدف دیا۔ جواب میں پاکستان گرینز نے مطلوبہ ہدف 49 اوورز میں 5 وکٹوں کے نقصان پر حاصل کر لیا۔ فخر زمان کو 123 رنز بنانے پر میچ کا بہترین کھلاڑی قرار دیا گیا۔ اور اب موسم۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہے گا، تاہم شمال مشرقی پنجاب، برائی خیبر پختونخوا، گلگت بلتستان، کشمیر، اسلام آباد اور خطہ پوٹھوہار میں کہیں کہیں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 23 ڈگری سینٹی گریڈ، لاہور اور کراچی 28، پشاور اور مظفرآباد 26، کوئٹہ 22، گلگت 24 اور مری میں 17 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق پلوامہ، اننت ناگ، شوپیاں، بارہ مولہ، سری نگر اور لہ میں مطلع جزوی طور پر ابر آلود رہنے، بعض مقامات پر گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت سری نگر اور پلوامہ میں 21 ڈگری سینٹی گریڈ، جموں 27، لہبارہ، شپیہ 19، جبکہ بارہ مولہ اور اننت ناگ میں 20 ڈگری سینٹی گریڈ ریکارڈ کیا گیا۔ اب آخر میں اہم خبروں کا خلاصہ ایک بار پھر سن لیجیے۔ صدر اور وزیر اعظم نے جدید اور معیاری تعلیم کے ذریعے نوجوانوں کو با اختیار بنانے کے حکومتی عزم کا اظہار کیا ہے۔ پاکستان اور آذربائیجان نے خصوصاً دفاع اور ہوا بازی کے شعبوں میں دو طرفہ تعاون کا مزید فروغ دینے کا عزم ظاہر کیا ہے۔ پاکستان اور بیلاروس کے درمیان تجارت اور اقتصادی تعاون کے بارے میں مشترکہ وزارتی کمیشن کا نواں اجلاس آج اسلام آباد میں ہوگا۔ اسی کے ساتھ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
1: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
2: For latest news headlines after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.

0: ऑब्वियसली वो एक स्टोरी आए हैं उसका एक वो चाहे गाने
1: बिल्कुल अब मेरी बारी है सुनने
0: फर्स्ट प्रायोरिटी है तो कोल को एंटरटेन करते हैं। अस्सलाम वालेकुम।
2: वालेकुम अस्सलाम।
0: कैसे हैं सर आप?
2: ठीक ठाक हूँ, आप कैसे हैं?
0: अल्हम्दुलिल्लाह सर। बताइए कहाँ से बात कर रहे हैं?
2: मैं तो लाहौर डिफेंस से बात कर रहा हूँ।
0: ठीक है सर, बताइएगा पाकिस्तान के हवाले से ये स्पेशल ट्रांसमिशन हो रही है, आप कंटिन्यू बताइएगा पाकिस्तान के बारे में क्या कहना चाहेंगे?
2: बहुत अच्छा प्रोग्राम जा रहा है।
0: जी जी,
2: आपको जश्न आजादी मुबारक हो।
0: आपको भी
2: खैर मुबारक हो। आपको एक क्वेश्चन नहीं बताया जो आपने कहा ना पिशौर का खाना।
3: जी जी,
2: पिशौर के खाने में वो तो है नमक मंडी में।
0: जी जी,
2: दूसरा ये है कि
0: जी आप हमारे साथ में जो ना सर
2: मकई की जो रोटी होती है ना।
0: जी जी,
3: मकई की रोटी साग के साथ मिल जाए तो क्या ही बात है।
0: मकई की रोटी पिशौर अपने फेवरेट कोई खाना कोई जगह?
2: ये मैं पिशौर की बात कर रहा हूँ, पिशौर में हमने खाया, इसको कहते हैं सुकड़क।
3: सुकड़क कहते हैं।
0: बिल्कुल सर, कभी पिशौर जाना हुआ तो हम लाजमी ट्राई करेंगे। बहुत शुक्रिया कॉल करने का, वक्त कम है, माजरत आपसे। जी तो सोनी की वो जो चनाब के किनारे की कल्चरल है, चाहे वो चनाब के किनारे सोनी और कहानी हो या शेखुपुरा में दुल्ला भट्टी की कहानी हो या के पहराओं में हमारे पास सस्सी पन्नू की कहानी हो, वो कहानी जो सुन के पाकिस्तानी बड़े हुए हैं, पाकिस्तानी ग्रग ग्रग उनके बारे में करते हैं, बट वक्त की कमी के चलते क्योंकि हमें रैप अप करना है एक एंड जी अस्सलाम वालेकुम। हेलो कॉलर, कॉलर हमसे नाराज हो गए हैं।
4: कोई बात नहीं, नेक्स्ट टाइम बेटर लक।
0: अब दोबारा
5: अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
5: अल्हम्दुलिल्लाह अल्लाह पाक का शुक्र।
0: जी सर,
5: अब्दुल हमीद रुकाबाद गांव हर चंद से बात कर रहा हूँ।
0: बिल्कुल सर, पाकिस्तान की ऐसी एक चीज का बता दीजिए क्योंकि हमारे पास वक्त बहुत कम है तो हम जल्दी जल्दी कर रहे हैं, आप काइंडली एक चीज का बता दीजिए। जी जी,
5: आपने जो हमारे से मंडी लगाई है ना उर्दू बोले, हम पेंडू लोग हैं उर्दू नहीं बोल सकते।
3: सर आप बहुत खूब
0: बताइएगा पाकिस्तान की एक ऐसी चीज जो आप समझते हैं पाकिस्तान को रिप्रेजेंट करती है।
5: नहीं नहीं नहीं पता चला क्या बोला आपने।
0: मैं कह रहा हूँ पाकिस्तान की एक मुनफरिद चीज जो कि आपके लिहाज से पूरी दुनिया को जाननी चाहिए।
3: कोई मुकाम
5: बोलता हूँ नहीं पता चल रहा।
0: क्रीम को यस बैक ऑन टू द टॉपिक जल्दी जल्दी। सो बेसिकली अहमद हमारे साथ मौजूद थे डिस्कसिंग द ट्रक आर्ट, पूरे जो ट्रक आर्ट की जो पूरी हमारे पास एक डिक्शनरी है वो अहमद लेके आए थे, लेकिन अनफॉर्चुनेटली वक्त की कमी की वजह से हम उसे ऐड नहीं कर पाए। सो अहमद हम दोबारा आपकी तरफ आते हैं, बताइएगा।
6: अब हम डिस्कस कर रहे थे ट्रक आर्ट के बारे में, तो मैं ये बताना चाहूंगा कि पाकिस्तान की जो यूनिक आइडेंटिटी है वो कोई एक सिंगल चीज नहीं है, वो हमारा हजारों साल से चलता हुआ कल्चर, हमारा आर्ट और हमारी डिफरेंट चीजें हैं।
0: बिल्कुल है।
4: جتنا کھانے پہ بات ہو چکی ہے مجھے بھوک لگی ہے
1: جتنا بکر
3: سکون کرتے ہیں پھر کھانا کھائیں
4: بالکل
3: کر رہے ہیں سوال ہم ایپٹا بہت چاہتے ہیں تو ہمیں کیا ہی خوبصورت بنا دو صبح صبح آپ اٹھے آپ کا دل کرتا ہے کہ بس ہم یہیں پر رہ جائیں ہم تو
0: پاکستان میں بلوچستان کے ساحلی علاقے مکڑا
3: بیچ ہے اور کے پی کے کو ہمیں لینڈ آف ماؤنٹین اور وادیز بھی کہا جاتا ہے تو ہمارے پاس اتنی زیادہ ڈائیورسٹی ہے جنہیں اللہ تعالیٰ نے ہمیں نوازا ہے
4: اور وہاں پہ ہمیں کھانا بھی دیا
3: بالکل کھانا
0: میں اس چیز پہ کنکلیوڈ کرتا جاؤں کہ نوردن پاکستان کو اپنی شہرت حاصل ہے بٹ پاکستان کا ساؤتھ پارٹ دا سین دا تھر ڈیزرٹ دا مکڑان کوسٹل ایریا کیونکہ
7: السلام علیکم
0: وعلیکم السلام کیسے ہیں سر
7: دل وچ سوچ وچار دیے اتو رات اندھیری دجا بدل گجے
0: واہ
7: تجھے کلی دے لشکار
3: کیا بات ہے
0: کیا بات
7: جڑی لے جائے کنار
0: نیکسٹ شو میں ہمارے ساتھ رہیے گا شکریہ جی تو گڑے کی بات ہو رہی تھی گڑے کی بات کر لیں احمد آپ
6: پاکستان کے کلچر اور ہسٹری کی بات اور ہم اپنے کلے آرٹ کو لے کے پیچھے رہ جائیں ایسا نہیں ہو سکتا میں بات کروں گا پاکستان میں اپنے کلے آرٹ کے بارے میں جو ہمارے یہاں پر مختلف گھڑے بنائے جاتے ہیں اور اس کے اوپر بھی پینٹ سے کافی سارے ڈیزائنز بنائے جاتے ہیں جو کہ ہمارے کلچر کو پریزنٹ کرتے ہیں جو کہ بہت ہیلدی چیز ہے
4: اچھا نہ صرف گھڑے بلکہ مختلف برتن اور کافی چیزیں بنائی جاتی ہیں لیکن اسپیسیفکلی ان کا ذکر آیا اور گھڑا ذہن میں
0: گھڑا بھی میرے ذہن میں تو پار چنا دے پورا چل رہا ہے کریں گے السلام علیکم کون کہاں سے وعلیکم السلام
3: کیا نام ہے آپ کا ویری گڈ ہمنا کہاں سے بات کر رہی ہیں آپ جرمنی سے بات کر رہی ہیں بہت خوب آپ پاکستان کے بارے میں کیا بتانا چاہیں
0: آپ کائنڈلی ریگولر کالر
8: ریگولر لسنر ریگولر کالر نہیں آپ کو کل بھی سن رہی تھی یہ کال بہت سب
0: بالکل ہم نا ابھی کیونکہ ہمارے پاس لاسٹ 2 سے 3 منٹ ہیں تو ہمیں کوئکلی وائنڈ اپ کرنا ہے آپ کائنڈلی پاکستان کے بارے میں کیا کہنا چاہیں گے ہم نا آپ ہمارے ساتھ موجود ہیں ہم نا میرا ہمارے سے کولر میں
6: پاکستان کی پھر سے وہی بات کروں گا کہ پاکستان کی یونیک آئیڈینٹیٹی ہے جو کہ کسی ایک چیز سے نہیں بنی بلکہ یہ ہزاروں سالوں کی محنت اور یہ ہمارا ہزاروں سالوں کا کلچر ہے اور پاکستان کی ہمارے جو ہے نا کلچر ہی پہچان ہے ہمارے پاکستان کی
0: بالکل اسی کے ساتھ بڑھتے ہیں ہم بکر کی طرف بکر کائنڈلی کنکلیوڈ کیجئے گا
4: اگر میں اس کو مولانا ریپ اپ کروں تو جس طرح سے کھانا کسی بھی اور علاقے اور ریجن کا ہو پاکستان کا لیکن پسند اسے ہر علاقے میں کیا جاتا ہے اسی طرح ہم ایک ہیں ہم پاکستانی ہیں اور پاکستان زندہ باد
0: جی ماں آپ کو میں نے انوائٹ نہیں کیا لیکن
3: انوائٹ نہیں کیا لیکن یہاں موجود ہوں ضرور بولوں
0: گی
3: جی بالکل. اچھا میں اگر پاکستان کے لیے کوئی پیغام دینا چاہوں تو وہ یہی کہ ہم ایک یونٹ ہمارا نظریہ تو ہمیں ایک ساتھ ہو کر رہنا ہے. وہ ہے نا کہ ہم ایک پرچم کے سائے تلے ایک ہیں, سانجھی اپنی خوشیاں اور غم ایک ہیں. تو ہمیں ہر موقع پر اور جب بھی کبھی ہمارے پریشانی آتی ہے تو ہمیں کوشش کرنی ہے کہ اس کا جو ہے وہ مکمل طریقے سے ساتھ دیں.
0: بالکل ہمایما, اسی طرح پاکستان اپنی 79th اینیورسری منانے جا رہا ہے اینڈ اس سفر کے دوران بہت فراز تھے اینڈ پاکستان نے ان تمام چیزوں کا ڈٹ کے مقابلہ کیا. مطلب یہ بات بھی ہو رہی تھی کہ دس مارچ اینڈ کے 85 انشاءاللہ زندگی نے دوبارہ موقع دیا کسی اور شو میں آپ کے ساتھ ملیں گے انشاءاللہ اور اس شو کو جاتے جاتے میں اپنی جانب سے چلاتا جا رہا ہوں.

0: बिहार, मुल्तान चुंगी लाहौर से ताल्लुक है।
1: पढ़ाई कर रहे मुसलमान, नमाज इजी पढ़ सकते, कुर्बानी सर असी कर सकते, आजादी जरा आजाद है, जिथे मर्जी सर फिर तुर सकते, सानू परेशानी कोई नहीं।
2: बहुत शुक्रिया थोड़ा, बहुत शुक्रिया, बहुत मेहरबानी तुम सानू ज्वाइन किया, इंशाल्लाह थोड़े ना फिर कितने गपशप लगेगी। अल्लाह हाफिज़,
1: सलामत रहो थोड़ी पूरी टीम, सलामत थोड़ी तंदुरुस्ती, सेहत वाली लंबी जिंदगी अता करे सारे सामीन नु, ते थानू दो हथां नाल सर
0: आमीन।
2: बहुत शुक्रिया, बहुत मेहरबानी,
0: बिल्कुल जी, पाकिस्तान जिंदाबाद, पाकिस्तान पाइंदाबाद। और मुझे लगता है कि जो ऐसे लोग हैं जो हमें ज्वाइन करते हैं, जिस वक्त हमें सुन रहे हैं, क्योंकि आज का जो दौर है मुझे लगता है इतना मसरूफ है, हर बंदे का स्केड्यूल आप जिसको देखो बिजी हो, मसरूफ काम है। तो अगर आप सुन रहे हैं, रेडियो सुन रहे हैं और कॉल भी कर रहे हैं, तो इसका मतलब आप काफ़ी तवज्जो से फोकस होकर सुन रहे हैं। तो ऐसे कॉलर्स जो हैं वो हमारे दिल में अपनी जगह बना चुके होते हैं और हमारे लिए बड़े काबिले एहतराम भी होते हैं। सो जितने भी कॉलर्स हमें ज्वाइन कर रहे हैं उन लोगों का शुक्रिया, जितने भी लोग इस वक्त सुन रहे हैं FM 101 उन लोगों का शुक्रिया। अगर आप लोग हमें कॉल के लिए ज्वाइन करना चाहते हैं, आप हमारे शो में जो है वो अपनी प्रेजेंस, क्योंकि हमारी जो प्रेजेंस है वो समाती प्रेजेंस है।
3: बिल्कुल,
0: मैंने भी बिलाल से जो है वो कुछ अल्फाज जो है ना वो बोलना सीख
4: लिए। मुझे ये लगता है कि मेरे अल्फाज इतने अच्छे नहीं है जितने माशाल्लाह आप जितनी अच्छी होस्टिंग या आरजे के फराइज सर अंजाम दे रही हैं।
0: बिलाल आप बहुत अच्छा बोल रहे हैं जी, मैं बिल्कुल बता रही थी कि अगर आप हमारे प्रोग्राम में शामिल होना चाहते हैं तो आप हमें लाइव कॉल कर सकते हैं। हमारा नंबर है जी 042-111-000-101। अगर आप हमें कॉल करेंगे तो हम आपकी आवाज़ को बाकी तमाम लोगों तक पहुंचाने का एक जरिया शायद बन सकते हैं, ये प्लेटफॉर्म जरिया बन सकते हैं।
3: कोशिश हमारी रहेगी कि हम लोग करें।
0: बिल्कुल जी, साइमा आप कुछ कहना चाहेंगी मजीद?
3: जी गुफ्तगू,
0: अच्छा साइमा ने आज खुद भी संगोदा में क्या क्या है, अब आप साइमा प्राउडली बता सकेंगे कि मैं सरगोधा से हूँ, मैं एक ऐसी सरजमीन से हूँ जहाँ पर ये चीज है। और साइमा का हम सभी साइमा ऐसे ही है।
3: बिल्कुल, और वो कहते हैं ना कि जो हमारा सरगोधा बेसिकली, मैं कभी कभी सरगोधा जाती हूँ बिकॉज हमारे जो अबाओ अजदाद थे उनका ताल्लुक सरगोधा से था, तो इसलिए
2: मेरी बहुत यादें हैं सरगोधा से, लेकिन मैं वो यहाँ बताना नहीं चाहूँगा।
0: जो हमारी यादें होती है मुझे लगता है वो हमारा असासा होती है।
3: बिल्कुल,
0: मतलब चाहे वो हमारी तल्ख यादें हो चाहे वो हमारी खूबसूरत यादें हो, क्योंकि तल्ख यादों ने भी आपको कुछ ऐसी चीजें सिखाई होती है, मतलब आप कुछ ना कुछ वहाँ से लर्न करते हैं उन एक्सपीरियंसेस से, चाहे वो अच्छे हों या बुरे हों। और मुझे ऐसा लगता है पर्सनली, जो मैं एक लफ्ज यूज करती हूँ, एक जुमला बोलती हूँ, कि कोई भी एक्सपीरियंस बुरा नहीं होता, या वो अच्छा होता है या वो अच्छे के लिए होता है।
3: बिल्कुल बिल्कुल, आप उससे कुछ सीखते हो, फेलियर नहीं होता है कभी भी, उससे फेलियर का नाम।
2: बहुत अच्छी बात की है मेमुना आपने, बहुत
0: बिल्कुल ऐसा ही है। अच्छा, हमारा चूंकि आज का मौजू ये था कि बतौर पाकिस्तानी हमें किन बातों पर फख्र है, तो मेरे ख्याल से एक बात जो हमें लाजमी लाजमी लाजमी तौर पर करनी चाहिए वो ये कि पाकिस्तान का जो एक आगाज में हमने हल्का सा जो है वो इस बात को टच किया भी था कि अमन के हवाले से जो पाकिस्तान का काम है, पीस बिल्डिंग पर जो पाकिस्तान का काम है, ख़ास तौर पर हालिया दो ममालिक के जो कशीदगी थी उनको हमने सॉर्ट आउट कराया, इस्लामाबाद टॉक्स जो है वो पूरी दुनिया में जो है वो मशहूर भी हुई और बाकी तमाम ममालिक से सहाफ़ी आए, जर्नलिस्ट आए, रिपोर्टर्स आए, यहाँ के उन्होंने कवरेज के लिए भी आए और पाकिस्तान ने बहुत अच्छे से होस्ट किया यहाँ पर। अगेन
3: बिल्कुल
0: मेहमान नवाजी,
3: हमारी कोशिशों और काविशों को प्रॉपर सराहा भी गया, जो आई गेस के हम लोग डिजर्व भी करते थे। इसके साथ हम लोग अगर एक बात पे जो मुझे लगता है कि हमें वाकई में बहुत ज़्यादा फ़ख्र होना चाहिए वो ये कि हमारा जो फैमिली सिस्टम है, ہمارے یہاں جو ہم لوگ بہت ادب و احترام جو آئی گیس کے ہمارے یہاں ہوتا ہے کہ ہمارے یہاں بڑوں کے ساتھ رہنا پراپر فیملی میں اور انٹریکٹیو ایک کام ہوتا ہے, ہم لوگ کو پتا ہوتا ہے. پھر جو اسٹوریز نانی دادی سنایا کرتی تھیں آئی گیس کے کم ہوتا جا رہا ہے, بٹ آئی گیس ابھی بھی کافی زیادہ پاکستان میں ہے.
4: ہمارے یہاں جذبات جو ہے نا وہ مثبت انداز میں ہم لوگوں کو اس کا اظہار کرنا آتا ہے, جس طرح سے بزرگوں کا احترام. ہمارے ہاں اولڈ ایج ہوم موجود ہیں لیکن اس طرح سے نہیں ہے جس طرح سے ویسٹرن یا بیرون ممالک
0: سسٹم
4: بہت اسٹرانگ ہے. میرے خیال میں یہ قابل فخر بات ہے ہم سب.
0: بالکل ایسا ہی ہے کہ ہم جو ینگسٹر پیرنٹس ہیں بچے ہیں, پھر وہ پیرنٹس جو ہیں وہ دادا نانا دادی نانی بھی بن جاتے ہیں, اس کے بعد بھی ان کے پوتے پوتیاں نواسے نواسیاں ساتھ رہتے ہیں, تو یہ بڑا اچھا اور مزے کا ہے. اور مجھے لگتا ہے کہ جو ایک یہ فیملی سسٹم ہے آپ کو بڑا سپورٹ بھی کرتا ہے, آپ کو ہیلپ آؤٹ کرتا ہے.
4: اور ہماری کچھ شخصیات ہیں مطلب جو میں روایت کو اگر ایکسٹینشن کرنا چاہوں یا میں اگر ثقافت کے حوالے سے بات کرنا چاہوں تو سب میں ہی ان کا شمار کیا جا سکتا ہے, یا ہم ان کی محنت کو دیکھا جائے. جیسے عبدو ستار ایدی صاحب ہیں,
0: بالکل
4: سوشل ایکٹیوسٹ بہت زیادہ جس کو آپ کہہ سکتے ہیں, ایدی صاحب نے بہت کام کیا ہے. اور بے شمار ہمارے شہدا ہیں, بے شمار ہمارے ایسی شخصیات ہیں کہ جنہوں نے بہت کام کیا اور پاکستان کا نام بین الاقوامی طور پر اجاگر کیا. تو بہت ساری ایسی شخصیات ہیں جن کا شاید نام لیتے لیتے ان پہ
0: ایک لمبی فہرست ہے. بہت سارے لوگوں نے جیسے عبد الستار ایدی کا بلال نے ذکر کیا, ان کو تو پوری دنیا جو ہے وہ کریڈٹ دیتی ہے اور بہت زیادہ کنٹریبیوشن ہے آپ سب کے علم میں بھی ہے. اور پاکستان ویسے بھی جب ہم فلاحی کاموں کی بات کرتے ہیں, سوشل ورک کی بات کرتے ہیں, کمیونٹی ڈیولپمنٹ کی بات کرتے ہیں, تو پاکستان اس میں ہمیشہ پیش پیش ہوتا ہے, آگے ہوتا ہے. اور مجھے یاد ہے کہ COVID-19 جب ختم ہو گیا تھا وہ سارا پینڈیمک اور کرونا وائرس کے حوالے سے اور لاک ڈاؤن کے بعد, ایک انٹرنیشنلی رپورٹ آئی اور اس رپورٹ کے مطابق اکارڈنگ ٹو جی ڈی پی ہر ملک کے اکارڈنگ جو ایک ہوئی اس میں پاکستان کا جو تھا اکارڈنگ ٹو ہماری پاپولیشن اور وہ سارا, اس کے اکارڈنگ پاکستانی جو عوام تھی انہوں نے سب سے زیادہ کنٹریبیوٹ کیا. یعنی کہ جو افیکٹڈ لوگ تھے مطلب لوگوں کو, کیونکہ ظاہر ہے روزگار ختم ہو گئے نا, جابس وغیرہ سب کچھ لاک ڈاؤن کی وجہ سے سب بند تھا, تو لوگوں نے جو دیا لوگوں کو سپورٹ کیا چاہے وہ فائنینشیل, ہاں تو وہ سب سے زیادہ تھی. پاکستان جو ہے وہ نمبر ون پہ تھا, ٹاپ پہ تھا. تو مجھے لگتا ہے کہ یہ ایک بڑا
2: فخریہ بات ہے,
0: فخر فخریہ بات ہے. اور کیونکہ پوری دنیا میں پاکستان کو جو ہے وہ سراہا گیا.
2: بالکل ایسے ہی ہے میمونہ, بہت اچھی بات کی ہے آپ نے. جب بھی ایسے کوئی حالات ہمیں دیکھنے کو ملتے ہیں تو پاکستانی جو بھی لوگ ہیں آپس میں ان کا الحاق بہت اچھا ہو جاتا ہے, یہ ایک دوسرے کی بہت
4: چہتی بہت اچھی ہے, سولیڈاریٹی ہم لوگوں کی بہت قابل جو ہے دید ہے.
3: اسی کے ساتھ ہم جو شخصیات کی بات کر رہے تھے تو ہم لوگ ڈفرینٹ علاقوں کی بھی بات کر رہے تھے, مختلف علاقوں کی. تو علاقوں سے مجھے یاد آیا ماؤنٹینس, پہاڑ یاد آئے, تو پہاڑوں سے بالکل کشمیر یاد آیا. ہمارے ساتھ کچھ دیر پہلے کالر علیشبہ موجود تھی آزاد کشمیر سے, بہت اچھا لگا ان سے بات کر کے. بٹ ہم
0: بالکل بالکل
2: نہیں
0: کر سکے, ہم تو ملی نغمہ سن رہے تھے
3: بالکل,
0: اور آزاد کشمیر سے انہوں نے ہمیں
3: ابھی بھی اگر میں سن رہی ہیں تو ہمارا سلام آپ کو, بہت سارا پیار آزاد کشمیر کے لوگوں کو, بہت سارا پیار سائمہ کی طرف سے ہمارے جتنے بھی لوگ موجود ہیں ان کی طرف سے. پہاڑوں کی بات کر رہے تھے تو ابھی ریسنٹلی کوہ پیماؤں کا اگر ہم ذکر کریں, جو بھی گئے پہلے والا جو ہمارے شہید ہو گئے ریست پارا کو ہم دیکھ لیں,
4: بالکل
3: ہم سب ان کو جو ہے خراج تحسین پیش کرتے ہیں جو ڈفرینٹ فیلڈز میں پاکستان کا نام روشن کر رہے ہیں اور قابل فخر ہے پاکستان کے لیے. ہم سب کو بہت زیادہ ابھی بھی کافی زیادہ کچھ کو پہ ماں کی شہادت بھی ہوگی, ہم نے دیکھا ایک آئی گیس پاکستانی اس میں تھے جن کا بھی غالباً اگر میں غلط نہیں ہوں تو کچھ اطلاعات نہیں ہیں, بٹ یہ بھی کافی ایسی چیزیں ہیں جن کے بارے میں اتنی میں مجھے لگتا ہے کہ ہم لوگ ان کو ایسے ان پہ فوکس نہیں کیا جاتا جو کوئی ہمیں کرنے کی ضرورت ہے.
4: ہمارا میں نے آپ سے پہلے بات کی نا, ہمارا ملک ایک گلدستے کی مانند ہے, اس میں جا بجا پھول کھلے ہوئے ہیں اور ہر پھول ایک اپنا رنگ اپنی مہک جو ہے وہ بکھیرتا ہے.
3: بالکل
4: اور ہر مہک جو ہے ہر انسان کو مہکاتی ہے. اگر ہم ڈاکٹرز کو دیکھ لیں, نرسز کو دیکھ لیں, ہمارے اساتذہ کرام ٹیچرز کو دیکھ لیں, ہر شعبہ زندگی کی بات کریں, تو ہر کوئی اپنے لحاظ سے اپنی ذمہ داریوں کو بحسن انداز میں جو ہے نا وہ پیش کر رہا ہے, اپنی خدمات کو سر انجام دے رہا ہے.
3: بالکل
0: جی بالکل ایسا ہی ہے. اور ابھی وقت ہوا جاتا ہے جی ایک چھوٹی سی کمرشل بریک کا, اور کمرشل بریک پہ جاتے ہیں, اس کے بعد واپس آتے ہیں, ہمارے ساتھ رہیے گا.
5: ہر पाकिस्तानी के दिल की पुकार।

0: दिल दिल पाकिस्तान, जान जान पाकिस्तान। सामईन, आपको FM 101 में दोबारा खुशामदीद कहता हूँ। मैं आपको बताता चलूँ कि इस वक्त 2:50 हो रहे हैं और आज 12 अगस्त है। मेरे साथ स्टूडियोज में नयान, लाइबा और ईमान मौजूद थी। आपको जिस तरह आपको पता है कि हम बड़ी अच्छी गुफ्तगू कर रहे हैं, तो सामईन आपको बताता चलूँ कि अभी तक हमने जो बात की है वो थोड़ी सीरियस थी, थोड़ी कैजुअल भी हम हो रहे थे बीच में ऑन एंड ऑफ, लेकिन एक फैक्टर ऐसा था जहां पे अभी हमने लेफ्ट आउट किया, बाबर आजम। तो उसी से अगर हम देखें, थोड़ा एक बर्ड आई व्यू देखें, तो स्पोर्ट्स में भी ऐसे कई नामवर शख्सियात मौजूद हैं जिन्होंने पाकिस्तान के लिए अपना नाम कमाया, पाकिस्तान का नाम कमाया, जिनकी वजह से पाकिस्तान का नाम दुनिया भर में रोशन हुआ। सामईन, ये कोई आम बंदे नहीं हैं, ये आपके लोग हैं, ये मेरे लोग हैं, ये मुल्क के लोग हैं, ये वो लोग हैं जो अपना खून, अपना पसीना, अपना वक्त गंवाते हैं सिर्फ एक चीज की खातिर कि पाकिस्तान का तिरंगा सबसे ऊपर लहराए। तो इसी तरीके से एक हमारे जो काफी अच्छे क्रिकेटर हैं वो बाबर आजम भी थे, लेकिन हम स्पोर्ट्स के बारे में बात करेंगे और एक मशहूर शख्सियत के बारे में बात करेंगे। इसके बारे में मुझे ईमान बताएंगी। जी ईमान बताएं।
1: जी बिल्कुल, पाकिस्तान का एक रोशन नाम स्क्वाश के खेल में। जहांगीर खान। 10 दिसंबर 1963 को कराची में पैदा होने वाले जहांगीर खान एक ऐसे बच्चे थे जिनको बचपन में तो शदीद सेहत के मसाइल थे, लेकिन उनका ताल्लुक, उनका ख़ानदान जो था वो भी खेल मतलब खिलाड़ियों के ख़ानदान से थे। उनके खुद के वालिद जो है 1957 में रोशन खान ने ओपन चैम्पियनशिप जीती। उसके बाद अगर हम जहांगीर खान की बात करें तो 17 साल की उम्र में उन्होंने वर्ल्ड ओपन स्क्वाश चैंपियनशिप जो है जीती, और उन्होंने अपना वर्ल्ड रिकॉर्ड बनाया जिसमें अच्छा। सबसे कम उम्र के ये खिलाड़ी थे जिन्होंने ये चैंपियनशिप जीती। और उसके साथ सिर्फ एक वर्ल्ड कप नहीं उन्होंने हमारे मुल्क के लिए जीता,
0: अच्छा।
1: सिर्फ पाकिस्तान का नाम एक वर्ल्ड कप से नहीं उन्होंने किया, 555 दफा उन्होंने, जी बिल्कुल,
0: क्या बात है
1: जी, उन्होंने 555 दफा हमारे लिए ये चैंपियनशिप्स जीती और गिनीज वर्ल्ड बुक रिकॉर्ड में उनका नाम सबसे ऊपर दर्ज है। और पाकिस्तान के लिए जो उन्होंने खिदमत, जो जोश और जज्बा उन्होंने दिखाया, इस पे उन्होंने बहुत से इम्तियाज भी उन्हें मिले, सितारा इम्तियाज और बहुत ज्यादा बैन अवी सतह पर भी।
2: स्क्वाश की तो बात आपने की ईमान, अगर हम जेवलिन थ्रो की बात करें तो एक ऐसा नाम हमारे जहनों में ज़रूर आता है जिसने पाकिस्तान का नाम पूरी दुनिया में रोशन किया, वो नाम है अरशद नदीम का।
0: बिल्कुल बिल्कुल बिल्कुल,
2: जो एक गांव से एक नौजवान जो एक गांव से निकला और पूरी दुनिया में उसने पाकिस्तान का नाम रोशन किया। उनकी कारकर्दगी में जो नुमाया काम है उसमें 2022 में उन्होंने कॉमनवेल्थ गेम्स में जेवलिन थ्रो का गोल्ड मेडल पाकिस्तान के लिए जीता, लेकिन असल तारीख 2024 में आई।
0: बिल्कुल बिल्कुल बिल्कुल,
2: उन्होंने पेरिस ओलंपिक्स में 92.97 मीटर की शानदार थ्रो फेंकी और ओलंपिक रिकॉर्ड कायम किया और पाकिस्तान के लिए पहला ओलंपिक गोल्ड मेडल जीता। उनकी कामयाबी का एक पैगाम था, वो ये था कि वसाइल कामयाबी को आसान बना सकते हैं लेकिन वसाइल की अदम मौजूदगी भी कामयाबी को नामुमकिन नहीं बना सकती। अगर आपके वसाइल नहीं है लेकिन आपके पास जज्बा है, मेहनत है, तो आप पाकिस्तान का नाम रोशन कर सकते हैं और कामयाब हो सकते हैं।
0: जी तो सामईन आपको बताता चलो, आप सुन रहे हैं पाकिस्तान का सबसे बड़ा नेटवर्क, आप सुन रहे हैं FM 101। जी तो मुझे तो बड़ा मजा आया वैसे आज के प्रोग्राम में, उम्मीद करता हूँ कि सामईन आपको भी बहुत मजा आया होगा। प्रोग्राम के इख्तिताम की तरफ चलते हैं और आखिरी में सबका थोड़ा थोड़ा पैगाम लेते हैं कि आप میرے جو کو ہوسٹ بیٹھے ہیں وہ کیا سمجھتے ہیں کہ آگے اگلی جنریشن اگلی یوتھ کو کیا ایسا پیغام دینا چاہیے، کیا ایسی بات ان سے کرنی چاہیے؟ تو مائک آپ سب کے آپ کے پاس ہیں، آپ کے پاس یہ موقع دوبارہ آئے نہ آئے، امید کرتا ہوں کہ آئے، لیکن آپ کے پاس یہ موقع آئے نہ آئے، آخری دفعہ آپ اپنے دوستوں کو، احبابوں کو، اپنے بھائیوں کو، بیٹیوں کو، بہنوں کو، بچوں کو، دوستوں کو، جس بندے کو آپ جو پیغام دینا چاہتے ہیں، جی سب سے پہلے لائبہ آپ سے آغاز کرتے ہیں.
3: میں تو ہمیشہ یہی کہتی ہوں میرا ایک ہی پیغام ہے، ہم ہر دفعہ ہر سال ہم کہتے ہیں پاکستان نے ہمیں کیا دیا، میں ہر دفعہ یہی کہتی ہوں کہ ہم بتائیں ہم نے پاکستان کو کیا دیا. میرا ایک بہت عبدالقدیر خان جو تھے انہوں نے پاکستان کو بہت کچھ دیا. اب ہم بات کر رہے تھے قابل فخر شخصیات کی، ان سب نے پاکستان کو بہت کچھ دیا ہے، بہت نام کمایا ہے، پاکستان کا نام پوری دنیا میں روشن کیا ہے، تو انہوں نے پاکستان کو بہت کچھ دیا ہے، ہم نے کیا دیا ہے پاکستان کو؟
1: جی بالکل، میں آگے آپ کو جوائن کرتی چلوں کہ ہم نے پاکستان کو کچھ دیا نہیں دیا، لیکن ہمیں کوشش نہیں چھوڑنی چاہیے. اگر ہم یہ سوچیں کہ ہم سب کچھ ہو نہیں رہا، ہم کچھ دے نہیں پا رہے، تو ہم بس یہاں سٹاپ کر دیں. جی نہیں، ہمیں اپنی کوششوں کو، اپنی اس محنت کو اسی طرح جاری رکھنا ہے. ایک دن ہمارے ہی بچوں میں سے کوئی اور عبدالقدیر خان نکلے گا.
3: جی بالکل
2: بالکل، جسی طرح آپ سے بات کی کہ ہم نے مختلف شعبوں سے تعلق رکھنے والی شخصیات کا ذکر کیا، انہوں نے اپنے شعبے میں اہم کردار ادا کیا اور پاکستان کا نام روشن کیا. اسی طرح میں نوجوانوں کو بھی یہ کہنا چاہوں گا کہ جس شعبے سے بھی آپ کا تعلق ہے، چاہے وہ موسیقی ہے، ادب ہے، سائنس ہے، جس سے بھی آپ کا تعلق ہے، اس میں آپ محنت کریں، لگن سے کام کریں، اپنا جذبہ اونچا رکھیں اور پاکستان کے لیے کام کریں، تاکہ آپ پاکستان کا نام پوری دنیا میں روشن کر سکیں اپنے جذبے سے، اپنی محنت سے اور اپنی لگن سے.
0: بالکل ٹھیک ہے. آخر میں میں جو ہے اپنی طرف سے پیغام یہ دینا چاہوں گا کہ ملک کی خاطر لڑو، ملک کی خاطر کھڑے ہو اور ملک کی فلاح و بہبود کے لیے کام کرو. یہ نہ دیکھو کہ ملک نے مجھے کیا دیا یا اس ملک میں یہ ہے، اس ملک میں یہ ہے. اس ملک میں تم ہو، اس ملک میں میں ہوں. اگر تم اس ملک کو ٹھیک کر سکتے ہو تو میں ٹھیک رہوں گا، اگر میں اس ملک کو ٹھیک کر سکتا ہوں تو تم ٹھیک رہو گے. تم اپنا کام کرو، میں اپنا کام کروں گا، اس ملک کو مل کر ٹھیک کریں گے. تو سامعین، امید کرتا ہوں کہ آپ کو آج کا پروگرام بہت اچھا لگا ہوگا، بہت مزہ آیا ہوگا. مجھے تو خیر کافی مزہ آیا. امید کرتا ہوں اس دعا کے ساتھ کہ آپ سے دوبارہ بھی ملاقات ہوگی. باتوں کا جو ہمارا سلسلہ ہے وہ جاری رہے گا، ختم نہیں ہوگا. تو دعاؤں کے ساتھ یہی کہنا چاہوں گا کہ پاکستان
2: زندہ باد،
0: پاکستان زندہ باد.

0: बैक और हमारे साथ एक बहुत ही खूबसूरत कॉलर थे जिन्होंने हमसे शेयर की अपनी पसंद मेली नगमों को लेकर और पाकिस्तान के कुछ खूबसूरत, जाहिर सी बात है पाकिस्तान की बात हो रही है तो पाकिस्तान के मेली नगमे वैसे ही बहुत प्यारे हैं। उनके उन जो लिरिक्स लिखे जाते हैं और जो उनमें एक पैगाम होता है वो हमेशा अमन और सलामती का होता है और ऑब्वियसली पाकिस्तान एक अमन का पैगाम ही देता है और हमारा मुल्क हमें अपनी जान से प्यारा है।
1: एंड जैसे हमारे साथ मौजूद थे एक बहुत ही अच्छे कॉलर, ऐसे ही अच्छे कॉलर आप भी बन सकते हैं। उठाइए अपना फ़ोन, डायल कीजिए 0422111101। हमारे साथ एक और कॉलर मौजूद हैं एंड
0: तो आइए हम कॉल लेते हैं, कॉलर से बात करते हैं। अस्सलाम वालेकुम।
2: जी वालेकुम सलाम बेटा, आप सबको और तमाम सुनने वालों को अस्सलाम वालेकुम और आज़ादी मुबारक।
3: वालेकुम सलाम, आपको भी आज़ादी मुबारक। तो
2: मैं मोहम्मद सलमान भट्ट बोल रहा हूँ थमनाबाद लाहौर से।
0: अच्छा, बहुत शुक्रिया सर कॉल करने का।
2: अब आगे और बात ना करूं?
0: जी जी सर करें, आपकी बात सुनने के लिए तो हम यहाँ पे हाजिर हैं। तो सर हम
2: आपने शुक्रिया अदा कर दी मैंने के साथ बात करने।
0: नहीं नहीं सर, शुक्रिया आपके कॉल करने का अदा किया, आप हमारे साथ हमारा हिस्सा बने।
2: आपकी बातें बड़ी अच्छी लग रही है। दूसरा ये है की मेरे घर में जितने भी अफराद हैं उनके आपकी जो आंटी है ना उनका आई डी कार्ड हर वक्त मैं अपने पास रखता हूँ क्योंकि उनके शनाख्ती कार्ड पे 14 अगस्त लिखा हुआ है।
0: अरे वाह, अरे वाह सर,
2: डेट ऑफ बर्थ 14 अगस्त है। उनका आईडी कार्ड मुझे सबसे अच्छा लगता है।
1: आपके लिए तो डबल सेलिब्रेशन हो गई ना।
2: मैंने वो मुझे पाकिस्तान की जो डेट है ना 14 अगस्त इतनी खूबसूरत लगती है लिखी हुई, मैं कहता हूँ मैं सारा दिन देखता रहता हूँ 14 अगस्त लिखा हुआ, उससे मैं कार्ड ही अपनी जेब में रखता हूँ उनका हर वक्त।
1: क्या बात है।
0: मेरा आपसे क्वेश्चन है की आपसे एक सवाल है की आप ये बात सच कह रहे हैं या सिर्फ आंटी का दिल रख रहे हैं?
2: नहीं आंटी तो पास है ही मेरे।
0: अच्छा, अच्छा फिर ठीक है। फिर तो आपके घर अगर लोग अक्सर अमूमन लोग 14 अगस्त पे केक काटते हैं या सेरेमनी करते हैं, आपके घर तो दो दो केक कटते होंगे?
2: डबल डबल केक, डबल जर्दे, दो जर्दे बन रहे हैं, हलवे बन रहे हैं, बेसन के हलवे। मैं
1: पूरे पाकिस्तान में जश्न का समा होता है 14 अगस्त पे, लेकिन आपके घर में डबल होगा।
2: मैं तो आपके अगर FM 101 का इंचार्ज हूँ ना तो मैं नीचे जर्दा पका के आपके लिए देखे पक रही हूँ।
1: अरे बहुत शुक्रिया। इसके अलावा पाकिस्तान के बारे में क्या कहना चाहेंगे सर?
2: पाकिस्तान जिंदाबाद। और वो कायदे आजम वाले जो है ना, कल किसी ने इधर पढ़ी आपके प्रोग्राम में, कायदे आजम तेरा एहसान है, मैं तो रो पड़ा था, क्या बात है।
0: बिल्कुल जी, उनका एहसान है हम पे बहुत बड़ा पाकिस्तान। और बहुत शुक्रिया सर आपका कॉल करने का।
2: रोज मिठाइयाँ खाए, मिठाइयाँ बांटे,
0: बहुत बहुत शुक्रिया सर, अल्लाह हाफिज।
2: बड़ा मजा आ रहा है।
0: तो जी हमारे साथ एक बहुत ही खूबसूरत कॉलर मौजूद थे जिन्होंने बात की कि कैसे उनके घर दो दो सेलिब्रेशन की जाती हैं एक साथ, और हमें सुन के काफ़ी अच्छा लगा कि उन्होंने, अब पता नहीं है इसमें कितनी सदाकत है, लेकिन अच्छा लगा सुन के। तो जी शहीर अब आपकी तरफ आते हैं, आप मुझे लग रहा है कि आप कुछ कहना चाह रहे हैं बड़ी देर से।
1: मैं कहना यही चाह रहा हूँ कि हमारे साथ दो इतनी खूबसूरत,
0: जी जी जी बिल्कुल,
1: हमारे साथ दो बहुत खूबसूरत हस्तियां यहाँ पे मौजूद हैं एंड इन हस्तियों के अपने एक्सपीरियंस रहे होंगे रिगार्डिंग 14th of August एंड आपसे हम पूछते हैं मिली नगमों के अलावा आप नॉर्मल इंडिपेंडेंस डे कैसे मनाते हैं? वासिफ आपसे स्टार्ट करते हैं।
4: सबसे पहले तो ड्रेसिंग वगैरह, कपड़ों वगैरह की सिलेक्शन करते हैं कि क्या पहनना क्या नहीं पहनना, झंडे वगैरह और कपड़ों की सिलेक्शन वगैरह करते हैं, और उसके बाद झंडे वगैरह लगाना होता है। आपको पता है जब बचपन में आटे की लेवी बना के झंडे झंडियाँ लगाते थे तो उसको क्या कहते हैं, वो मोमेंट जो है ना याद होता है, और अभी भी उसी को ही हम मनाते हैं वैसे ही। और साथ में केक वगैरह लाते हैं और जो उसके बाद क्या कहते हैं झंडे को लहराते हैं, छत पर लगाते हैं, तो ये जो मूवमेंट होते हैं ना बहुत इंजॉय करते हैं।
0: वाह आसिफ, आपने अपना अपना पॉइंट ऑफ व्यू शेयर किया। तो मैं आपसे एक सवाल पूछना चाहूँगा कि कभी अमूमन ऐसा ही होता है कि जब भी 14 अगस्त पर झंडियाँ लगाई जाएँ उसके बाद बारिश आ जाती है, तो आपके साथ भी ये वाकया कितनी बार हुआ?
4: हाँ ये तो 5 से 6 दफ़ा हो चुका है मेरे साथ वाकया।
0: वाह वाह आसिफ, आप बढ़ते हैं मैडम सिद्रा की तरफ।
1: वासिफ बहुत लकी हैं कि उनके साथ सिर्फ 5-6 दफ़ा हुआ, मेरे साथ काफ़ी दफ़ा हो चुका है।
0: आपकी कितनी ज़्यादा उम्र है कि आप के साथ इतनी बार हो चुका है?
1: मेरी लैदा बारिश है।
0: अच्छा अच्छा अच्छा, आप मार्स पे रहते हैं?
1: मीन बाय
0: मार्स पे भी एक पाकिस्तान बनाएंगे। बिल्कुल
1: ارتھ پہ قائد اعظم نے بنایا تھا انشاءاللہ. یہ جو پاکستان یہاں پہ موجود ہے اس کی ہم تا قیامت جو اسے آباد رہنے کی دعا.
0: ایگزیکٹلی آپ نے صحیح کہا کہ ایسا پاکستان تو دوبارہ نہ بنے گا نہ بن سکتا ہے, لیکن ایسا ایگزیکٹ ریپلیکا ہم ضرور بنا سکتے ہیں نا. ریپلیکا بنانے میں کیا
1: نقشہ بنا لیں گے. مین وائل مس سدرا ہمارے ساتھ موجود ہیں.
0: چلے چلے ان کی طرف. جی مس سدرا, آپ اپنے تاثرات ہم سے شیئر کریں.
3: تو ابھی آپ نے جیسے کہ کہا کہ آپ 14 اگست کیسے مناتے ہیں, تو میں بھی بتانا چاہوں گی کہ میں کیسے.
0: ضرور ضرور ضرور.
3: اگر میں بچپن کی یاد کروں تو وہ تو سبھی بچوں کا ایک جیسا ہے کہ جھنڈیاں لگانا, وہ بھی آٹے کی سلیوی سے, اور بہت ہی مزہ آتا تھا بچپن میں. وہ سارا گھر سے جانا کاغذ کی جھنڈیوں کے ساتھ, جھنڈے لگانا, اور ابھی بھی اتنے ہی پرجوش طریقے سے ہم جو ہے 14 اگست مناتے ہیں. گلیاں سے جاتے ہیں, گھر سے جاتے ہیں, پاکستان کے جھنڈے لگاتے ہیں, اور بہت ہی جو پیارا اور پرجوش منظر دیکھنے کو ملتا ہے 14 اگست کے دن, اور بہت ہی اچھا.
0: اوبیسلی 14 اگست کا دن ہی ایک الگ دن ہے, اور وہ ایک ایسی سیلیبریشن ہے کہ پورا پاکستان اس میں جوش و خروش سے پورے پورے پورے زور اور اپنے پورے جذبے سے شامل ہوتا ہے.
1: شامل بھی ہوتا ہے, باجے بھی بجاتا ہے پورے جذبے.
0: شیر بھائی یہ سارے الٹے کام مجھے لگتا ہے آپ ہی کر رہے ہیں, یہ جو باجوں والے کام ہے نا.
1: آئی لو باجا کلچر. مجھے پتا نہیں کیوں پسند.
0: کیوں آپ کو باجا اتنا پسند کیوں ہے؟
1: مزہ آتا ہے یار, ایک جشن کی وائب ہے تو جشن کی طرح ہی رہنی چاہیے. مین ویل
3: آپ بچوں کے ساتھ مل کے باجا بجاتے ہیں 14 اگست؟
1: میں اپنی گلی کے بچوں کو لے کے دیتا ہوں.
0: چلیں آپ لوگوں کا مسئلہ میں حل کرنے کی کوشش کرتا ہوں. تو میڈم سدرا آپ بتائیں, کولر سے باجا پسند ہے یا نہیں؟
1: کولر سے پوچھتے ہیں انہیں باجا پسند ہے کہ نہیں.
0: میڈم سدرا کے بعد ہم کولر پہ ہی جائیں گے. اوبیسلی ہمارے کولر ویٹ کر رہے ہیں ہمارا.
3: مجھے ایسا لگتا ہے کہ اگر آج کل کے بچے جو ہے باجا بجا کے خوش ہو رہے ہیں, تو بچے ہیں خوشی ملتی ہے اگر انہیں, تو خوش ہو لینے دینا چاہیے. لیکن بچوں کو خوشی ملتی ہے باجا بجا کے, لیکن جو بڑے ہیں شاید باجے سے ڈسٹرب ہوتے ہیں.
0: تو وہی باجا اگر آپ کی کھڑکی کے باہر کوئی بجائے اور آپ سو رہی ہوں, کیسا لگے گا؟
3: مجھے تو بہت برا لگے گا, لیکن بچوں کی خوشی ہے. لیکن
0: پھر آپ وہ باجا پرموٹ کیوں کر رہی ہیں؟
3: میں انہیں جا کے ماروں گی تو نہیں.
0: ہاں مار, اوبیسلی مار نہیں سکتے, دے آر سیلیبریٹنگ.
3: ہاں دس.
0: تو بڑھتے ہیں مسٹر واصف کی طرف. جی واصف, اب آپ بتائیں کہ باجے کے بارے میں آپ کے کیا تاثرات ہیں؟
4: میں تو نہیں باجا بجاتا اور نہ میں اس کے حق میں. اس کی جگہ اگر ہم کوئی پودا لگا دیں تو نوائز پولوشن.
0: ارے واہ, کیا کیا خوبصورت خیالات ہیں بھائی واصف صاحب کے. تو شہیر صاحب دیکھ لیں, آپ کو تو دونوں نے ڈینائی کر دیا.
1: آپ باجے کی بجائے ملی نغمے چلائیں, کیونکہ ہمارا آج کا شو ہے ملی نغمہ. آپ نے دیکھا پروموٹ کیسے کیا میں نے شو؟
0: جی بالکل, آپ نے شو کو بہت اچھا پروموٹ
1: کیا.
0: پہلے ہم ایک کال لیتے ہیں, اپنے کالر کو شامل کرتے ہیں, ان سے پوچھتے ہیں باجے کے بارے میں ان کے تاثرات.
1: السلام علیکم.
5: وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
1: کیسے ہیں سر آپ؟
5: الحمدللہ سر. آپ میں
0: جی جناب کون بات کر رہے ہیں اور کہاں سے؟
5: میں لاہور سے شاد رمضان بات کر رہا ہوں.
4: سر آپ 14 اگست کے بارے میں کیا پیغام دینا چاہیں گے؟
5: کس کے بارے میں؟
0: 14 اگست کے بارے میں. سر میں
5: بہت بہت آپ کو بھی مبارک ہو, اور ہمیں بھی یہ بہت اچھا ہے ماشاء اللہ. 14 اگست منائیں گے اچھے طریقے سے.
0: بالکل سر, آپ نے بجا فرمایا, اور ابھی تھوڑی دیر پہلے باجے کا ذکر ہو رہا تھا, تو میں آپ سے پوچھنا چاہوں گا کہ باجے کو لے کے آپ کے کیا تاثرات ہیں؟
5: بچوں کو لے کے دیں گے, بچے بجائیں گے اور خوشیاں منائیں.
0: تو آپ یعنی کہ باجے کے حق میں ہیں؟
5: نہیں, چھوٹا سا باجا لے کے دیں گے, بھی زیادہ لوگ تنگ بھی نہ ہو اور گھر میں بچے.
1: بالکل سر. اب آپ کینڈی بتائیں, آپ کا فیوریٹ ملی نغمہ کون سا ہے؟ کیونکہ آج کے شو میں ہم اسپیسیفکلی ڈسکس کر رہے ہیں ملی نغموں کو, تو آپ کا فیوریٹ ملی نغمہ کون سا ہے؟ اور ہم ٹرائی کریں گے کوئی نہ کوئی ہم پلے بھی لازمی کریں اس شو میں.
5: سر چاند میری زمین پھول میرا.
1: مین وائل اس وقت اسلام آباد میں وزیر اعظم میاں محمد شہباز شریف صاحب نوجوانوں کے عالمی دن پر تقریب سے خطاب کر رہے ہیں, اینڈ آپ کو براہ راست ان کی طرف.
6: محترم جناب رانا مشہود صاحب, چیئرمین پرائم منسٹر یوتھ پروگرام, انتہائی قابل احترام وفاقی وزراء, پارلیمنٹیرینس, آنریبل ڈپلومیٹس, فارن ڈگنیٹریز, اور سب سے بڑھ کر قوم کے عظیم بیٹوں اور بیٹیوں, آپ کے ذیوقار والدین اور آپ کے اساتذہ, مہمانان گرامی, خواتین و حضرات, السلام علیکم. آج ہم سب نوجوانوں کے عالمی دن منانے کے لیے یہاں پر اکٹھے ہوئے ہیں, اور میں سمجھتا ہوں کہ میرے لیے یہ ایک بہت اعزاز کی بات ہے کہ میں نے بہت کوشش کی کہ تعلیم کے میدان میں ہم جو دوسرے ممالک ہیں ان کے مقابلے میں کسی طور بھی پیچھے نہ رہیں. اس کے لیے جو بھی بطور خادم پنجاب میں نے تعلیم کے فروغ کے لیے اقدامات کیے میں اس کی تفصیل میں نہیں جاؤں گا, اس لیے کہ وہ خود تعریفی کے مترادف ہوگا. لیکن دانش اسکول کا جو واقعہ ہے میں آپ کو یہ بیان کرنا چاہتا ہوں کہ پنجاب کے اور اسی طرح باقی صوبوں کے طول و عرض میں لاکھوں کروڑوں بچے اور بچیاں ہیں جو کہ انتہائی قابل اور انتہائی ذہین ہیں, اور اگر ان کو تعلیم کے زیور سے آراستہ پیراستہ ہونے کا موقع ملے تو وہ نہ صرف اپنے دیہات قصبے میں بلکہ اپنے شہر اور صوبے میں ہزاروں لاکھوں بچوں اور بچیوں کو تعلیم کے میدان میں پیچھے چھوڑ جائیں. لیکن یہ کتنی ستم ظریفی ہے کہ ایک طرف وہ پاکستان جو عمراء کے بچوں کو تعلیم کے حوالے سے نہ صرف پاکستان کی بہترین درسگاہوں میں تعلیم کے مواقع میسر کرتا ہے بلکہ دنیا کی بہترین یونیورسٹیز, چاہے وہ شمالی امریکہ کی یونیورسٹیز ہوں یا کہ برطانیہ کی یونیورسٹیز ہوں, جہاں پر مہنگی ترین تعلیم بھی وہ بچے حاصل کر سکتے ہیں کہ ان کے والدین کے پاس وہ وسائل موجود ہیں, اس کے مقابلے میں وہ پاکستان جہاں پر کروڑوں والدین کے بچے اور بچیاں جو کہ تعلیم کے حصول کے لیے شدید خواہش رکھتی ہیں ان کو تعلیم کے جو عام مواقع بھی میسر نہیں ہوتے. اور میں نے ہمیشہ اس کی یوں اس کو کمپیئر کیا کہ اشرافیہ کا ایک سمبل ہے تعلیم کے حوالے سے ایچ این کالج. ایچ این کالج کے لوہے کے سلاخوں سے صرف وہی گزر سکتے ہیں جو کہ عمراء کے بچے ہیں, گورنرز کے, پرائم منسٹرز کے, پارلیمنٹیرینز کے, امیر لوگوں کے. وہاں پر غریب کا بچہ داخل ہونے کا سوچ بھی نہیں سکتا, اور ایک امیر کا بچہ اس کی سند ہے کہ وہ ایچ این کالج میں جائے گا. یہ ہے وہ تضاد جس کی وجہ سے پاکستان میں تعلیم کے میدان میں ہم بہت پیچھے رہ گئے. لیکن الحمدللہ حالیہ سالوں میں بڑے بڑے قابل عظیم پاکستانیوں نے, حکومتوں نے, صوبائی حکومتوں نے, وفاقی حکومتوں نے کاوش کی, اور وہ انتہائی لائق تحسین ہے. دانش اسکول کی جو بنیاد رکھی میں وہ اس کی وجہ آپ کو اب بتا رہا ہوں کہ اگر ایچ این کالج میں صرف عمراء کے بچے جا سکتے ہیں تو پھر خدا داد ملک پاکستان جو کہ حضرت قائد اعظم کی عظیم تحریک میں مارز وجود میں آیا, جس کے لیے لاکھوں مسلمانوں نے اپنے خون کا نذرانہ پیش کیا, مگر انہوں نے تمام اپنی جائیداد ہر چیز وہاں چھوڑ کر اس خواب کو آنکھوں میں بسائے پاکستان کی طرف ہجرت کی کہ ایک ایسا ملک ہوگا جہاں پر تعلیم اور صحت کے مواقع, ترقی کے مواقع اپنے بل بوتے پر محنت کر کے معاشرے میں وہ مقام حاصل کر سکیں گے. لیکن جو بنیادی مقصد تھا پاکستان کا, ایک رفاہی مملکت, سوشل ویلفیئر سٹیٹ جہاں پر سب کو مساوی حقوق हासिल होंगे, मेहनत करके माशरे में तरक्की करके अपना मकाम पैदा करने के लिए, मैं समझता हूं कि वह मंजिल हनूज दूर है। और दानिश स्कूल में जो हमने पूरे पंजाब में उसका जाल फैलाया, और आज अल्हम्दुलिल्लाह बतौर खादम पाकिस्तान के ये दानिश स्कूल अब गिलगित बल्तिस्तान में बन रहे हैं, ये दानिश स्कूल अब आज़ाद कश्मीर में बन रहे हैं, ये दानिश स्कूल अब बलूचिस्तान के संगलाख पहाड़ी इलाकों में बन रहे हैं, और जहाँ पर इंशाअल्लाह हमारी कौम के अजीम बेटे और बेटियों को मुफ्त तालीम हासिल करने का मौका मिलेगा, और उसका मैयार किसी सूरत भी एच कॉलेज से कम नहीं होगा। ये बच्चा जिसको आपने अभी देखा, जिसने अल्हम्दुलिल्लाह मेहनत करके, और किसका बेटा, एक मजदूर का बेटा, मेरे बुजुर्गों भाई और बहनों और अजीम असातिज़ा और कौम के अजीम बच्चों और बेटियों और बेटों, मुझे ये बताओ कि अगर पाकिस्तान के अंदर कराची से लेकर पेशावर तक तालीम के लिए हर बच्चे और बच्ची को मजहबी तालीम का मौका मुहैया नहीं होगा, तो वो कायदे आजम का पाकिस्तान नहीं, वो कोई और पाकिस्तान है। इसलिए आज के इस दौर में न सिर्फ हमें आपको तालीम के मैदान में बहुत आगे लेके जाना है, लेकिन आज का दौर तो अब टेक्निकल एजुकेशन, आईटी, एआई, आज उसका दौर है। और अगर हमने इस जदीद अलूम को अपने सफर में शामिल ना किया तो फिर हम तरक्की के दौर में बहुत पीछे रह जाएंगे। इसीलिए जब मैं यहां पर हॉल में दाखिल हुआ तो मैं आपको बताना चाहता था, पहले मैं दानिश स्कूल का वो एक वाकया सुना के आगे चलूं। रहीम यार खान के दानिश स्कूल में जब वो बना तो मैं वहां पर गया, तो वहां पर मैं एक बच्ची को मिला। मैंने कहा, बेटी आपका क्या नाम है? तो मुझे उसने बताया कि वज़ीर आला, मेरा नाम आयशा है। तो मैंने कहा कि बेटी आप के वालदान क्या करते हैं? वो कहने लगी कि मेरी वालदा कुछ सालों से इस दुनिया से कूच कर गई। तो मुझे पढ़ाई का बड़ा शौक था, तो मैंने अपने वालिद से वादा किया था कि मैं डॉक्टर बनूंगी। तो अल्लाह का शुक्र है कि मुझे इस दानिश स्कूल में मेरिट पर दाखिला मिला, मैंने टेस्ट दिया, मुझे दाखिला मिल गया। कहने लगे, वज़ीर आला, यहाँ पर आने से पहले मैं स्कूल में वो एक दिन पढ़ रही थी, तो मेरी टीचर मेरे पास आई कि आयशा चलो ज़रा आपके साथ चलना है। कि तुमने देखा तो मैं एक छोटे से अस्पताल में पहुंच गई, तो मुझे ज़रा फिक्र हुई कि क्या मामला है। तो जब मैं अंदर गई तो मेरे वालिद, जिनका शदीद एक्सीडेंट हुआ था, मेरे जाने से पहले अल्लाह के प्यारे हो गए। तो वो कहने लगी कि वज़ीर आला, मैं आज इस दानिश स्कूल में आई हूँ, तो ये दानिश स्कूल मेरे लिए आज वालिद का साया भी है, वालदा का साया भी है, यहाँ पर डॉर्मेट्रीज हैं, ये असातिज़ा बेहतरीन तालीम मुझे देती हैं। और मुझे वो कहने लगी, वो बेटी, वज़ीर आला, मैं यहाँ पर आई हूँ तो आपका मैं शुक्रिया अदा करती हूँ। मैंने कहा, बेटा किस बात का, ये तो कोई आपको फेवर नहीं है, ये तो हमने एक कोशिश, हकीर कोशिश की है कि आपको उस तालीमी मेयार जो कि एच एन कॉलेज या बर्न हॉल में तालीम मिलती है उसके करीब करीब आपको ले जाएं, ताकि आप भी ये फख्र से कह सकें कि मैं भी एक पाकिस्तानी हूँ और अजीम पाकिस्तानी हूँ। उसने कहा कि वज़ीर आला, मैं आपको वादा करती हूँ कि मैं इंशाअल्लाह मैं बड़ी होकर इस कौम का सरमाया बनूंगी। आज हज़ारों बच्चे और बच्चियाँ दानिश स्कूल के फारुगुल तहसील डॉक्टर्स हैं, इंजीनियर्स हैं और टीचर्स हैं, बाहर जाकर वो डिबेटिंग कंपटीशन में हिस्सा लेते हैं, अवार्ड हासिल करते हैं। تو یہ ہے وہ پاکستان، ایک بہت ہی ہمبل طریقے سے میں عرض کرنا چاہتا ہوں جس کا خواب حضرت قائد اعظم نے دیکھا تھا۔ میں آج یہاں پر صرف یہ بات کہنا چاہتا ہوں کہ آپ سے قوم کو امید ہے، نوجوان نسل سے قوم کو امید ہے، پاکستان کی جو آبادی ہے اس میں سب سے بڑا حصہ آپ ہیں، اور اگر ہم اگر آپ کے ہاتھ میں ہنر نہ دے سکے تو میں سمجھتا ہوں کہ ہمیں اس دنیا میں بھی اور اگلے جہان میں بھی معافی نہیں ملے گی بالکل۔ اس لیے میں یہاں پر یہ اعلان کرنا چاہتا ہوں کہ ہم نے اس سال یوتھ کی ترقی اور خوشحالی کے لیے ہم نے بجٹ میں خاطر خواہ ہم نے رقوم رکھی ہیں، اور پچھلے سال 1000 ہمارے ایگری گریجویٹس بچے اور بچیاں پورے پاکستان سے، سندھ سے، پنجاب سے، کے پی سے، بلوچستان سے، آزاد کشمیر اور گلگت بلتستان سے، صرف میرٹ کے اوپر ہم نے 1000 بچے اور بچیاں چائنا ہم نے ان کو بھجوایا سرکاری خرچ کے اوپر، تاکہ جدید علوم جو ہیں زراعت کے، وہ ٹیکنیک، وہ نالج وہ حاصل کر کے آئیں۔ وہ بچے اور بچیاں الحمدللہ واپس آ چکے ہیں، 1000 بچے اور بچیاں اس سال مزید ہم میرٹ کے اوپر جنہوں جو ہائی اچیورز ہیں ان کو بھجوائیں گے۔ اور آپ کے لیے یہ خوشخبری ہے کہ اس سال آئی ٹی اور اے آئی کی تعلیم کے لیے آپ میں سے جو میٹرک میں ہائی اچیورز ہوں گے، ایف ایس سی میں، ایف اے میں، ان کو انشاءاللہ پیورلی آن میرٹ آپ کو سرکاری خرچے کے اوپر آئی ٹی اور اے آئی کی تعلیم کے لیے چائنا ہم بھجوائیں گے، تاکہ آپ قوم کے عظیم سرمایہ بنیں۔ کیونکہ اقبال نے یہی کہا، دیار عشق میں اپنا مقام پیدا کر، نیا زمانہ نئے صبح و شام پیدا کر، یہ سفر ہے محنت، امانت اور دیانت کا، دن رات محنت کرنی ہوگی، خون پسینہ بہانا ہوگا، اور جو ماضی میں ہم سے فاش ماضی میں غلطیاں ہوئیں ان کا ازالہ صرف ایک ہی طریقے ہو سکتا ہے کہ ہم تمام قوم کے وسائل اپنے نوجوان نسل کی، ان کی ترقی اور خوشحالی کے لیے آپ کے قدموں میں نچھاور کریں، تب میں سمجھتا ہوں کہ پاکستان جو ہے صحیح معنوں میں قائد کا پاکستان بنے گا۔ میں آج یہاں پر ایک اور خوشخبری آپ کو بتانا چاہتا ہوں کہ اسلام آباد میں پاکستان کی بہترین یونیورسٹی مارج وجود میں آ رہی ہے، اس کا نام ہے دانش یونیورسٹی، اور وہ اگلے سال مارج وجود میں آ رہی ہے، اس کا نام ہے دانش یونیورسٹی، اور وہ اگلے سال